0: Nangata chi bar go shasin ngati chi khagri ngati mahol po ngati environment po ngata sa pe minangati chi hakchiyo jire kasata program pila guzubet dijakpo lobingma october ir dunla malla khuma chacho yan dijakpo malla khome tun tak po khoranga ta cotton si cham si ngata ehmiyat yo cham si important dis ko lahago ta mi minangata dijakpo malla khuma chacho Cotton jana ngata sa gartak spo hotan ki jese ngati sa adu la ngati white gold anzare zirba chhatsu. Ngati ngati jakzari zindagi anzare nagatun ngata di cotton ni cham chi ngata khak chanyot. Yele ngati charma chonchin ngata ngangma artak spo hotan ngati ngati chimi inna chonchi ginna dari ngunche khuna ngati sa cotton ikhot. Ya ngati sa bedsheet chi na cotton ya towel chi na ga chi shi inna ya jese ngati sa har chis po ngati na ngol bichi sungama ngati sa cotton कोलेता और नाता दु दुगर युसेचा जेंजेने कातुन जेसे नातेस माती मुंचा लाम बेरशी दो मिन माता बल दो मिन मंगाता अलग अलग मुंचा चोई मिनांग दु युसेता दि कॉटन पुजना दि लफ्स कॉटन पु सिर्फ रस शिक जमीन चुंगा नायरा दिर यम नंग नेरी फार्मर उन किसान उन नेरी देन लस बखन उन दुमिन मंग नेरी पुरी दि कॉटन चीज चे दे इंडस्ट्री सी दे यूथ पे स्टाफ गामा दे आयो छ सिन सुखोनी मेहनत हो छ सिन सुखोनी हार्ड वर्क पु हो छ सिन सु कॉटन गतंगर नबीचा सिन जेने कातुन दियाना कॉटन पु गतिस गति किसान उनेस गति Sakyati ka nangata bhincha zinchu, sakyati gedbati kis basi khun is khunti mehnat basi, sakyat paani is bhincha zinchu khun is mehnat basi, dekana cotton khuncha, diryam na cotton po ngati textile industry si thru ngata chi chacha zinchu, ngati fiber ya ngata use chacha zinchu, diryam na ode fiber po khurang kanwar bacha zinchu, gachu gachu ngate chish cho nakatun cha yere, ngoncha cho cha yere, bedsheet cho cha yere, tawa cho alag alag luksu luksu chish yang kho use chacha zinchu. World Cotton Days ngata ki cotton ni economic si ga chus ngata value gyo adi cham si important chod socially ga chus important chod du min ma environmentally ga chus important chod di skol la ngata hago salva chacho diri si jak po ngata ngati de kisano ni is gaunis khanti mehnat base de ngati cotton sector ni is hazaron ki tedad me min jama son se jese ki ngane yara chas de kisan chas odana ki de ngane yare zira ya sakyat pika ne phin se jak na katun chi chachin nuksan chachin ab dana sakyat pas chi bachin ode cotton pu phin se so ta cha sin sin na katun den sakyat pan is worker ri thu worker la ta sin worker is da in textile industries pa ta sin da hazaron ke ta tan mil las ba khano chin de industries na chana katun gangma team work base diu ngata ngata sapul le chu pachuk chana katun diri si ja ko de kisano ni phila de ngati ki sakyat ge bat ba khano gaun is kunti mehnat base diun phin ta और दो फी से कॉटन सेक्टर लता से और अन हजार मिलियन की तदान में मीन मेहनत बसे खो एक सो से टीम बसे उदुन गा में कंट्रीब्यूट बसे उदुन ला दियो मौका ता में मीना दीजा को मल्ला खो मचा चो छने दिरी सी जा पो गाता ओदे मीमा सुनी गाउनिस खंती मेहनत बसे खुन ओदे लास बा कानून इंडस्ट्रीज ने लास बा कानून योता जैसे की उदुन गा में मेहनत पुलंगाते ख्वास तोद्रा बे मीना दीजा को मल्ला खोमा छाचो कसतांग इस पेरा देने के जक से यंता सपो मास्टर हसन हुंदुरमानी कना त्रिसिक प्रचुगे
1: सब असिसना अतिनी प्रोग्राम निन खान ककफोनो अछनो मोगमा सलाम पेश बिजु सफाई बारन زرنه کی صفائی نصف ایمان یا نصف دین زربان سنسد کی صفائی کا انسان نے حوانے یعنی ترتیب تمیش چھچنگ را زرنہ صفائی غطا نصف ایمان زبان یعنی گا انسان چا ایمان رنہ فی ایمانی فت و صفائی کی دے انسان پس رانگ گو چام چا صفائی جگت یا رانگ نمو رانگ ننکھاما یارائیں محلہ جات رائیں اے رول بوئی پی لمن سام چکھو صفائی کی اہمیت تاہیت چیز بنا یاراں زرنا گاہ چیشی سنگانے رس چاہے زی زن پو این گون میں گون چاہین یارائیں یارائیں رول بی لم پو این یارائیں ایری جون میں گاڑی این دی چیزات کن صفائی رو سمیت پا یارائیں ایری فرو بس بھی سنین جب تا دی چیزات کن صاف سترا چکے جاک سمیت پا نگانے یارائیں ہیلت پنگانے ایری صحت پو یارائیں زرنا یلی رو شمین غنی یری صحت ادار و مدار پو صفائی غنی یری صحت ادار و مدار پو شنا یعنی غنی یری یغزر با پلاس ادار و مدار پو غنی یری صفائی کے دار مدار چین گا چی شی غنی یری صاف ستھرا

0: میډیم هیو دون اف ام چنالیکا دیو آکاشوانی کرگلین وخص پدری تو ستروب نفت سونسوک کستا یرگی سی پروگرام انتزیان مزد پلیکشی پروگرام سرطان کن پین سید کازیم
1: کم پریمیم زیادہ بونس اپنوں کے لیے سب سے صحیح آر پی ایل آئی इससे बेहतर कुछ नहीं।
2: अपने परिवार को दीजिए सुरक्षित जीवन रूरल पोस्ट लाइफ इंश्योरेंस RPLI की लाइफ इंश्योरेंस पॉलिसीज के साथ। अपने नजदीकी डाकघर से आज ही संपर्क करें या indiapost.gov.in पर लॉग ऑन करें।
3: सर 5,000 रूपए लगाइए और 8,000 रूपए प्रॉफिट पाइए। ये देखिए प्रूफ का स्क्रीनशॉट। वाओ,
4: स्क्रीनशॉट का प्रॉफिट असली है या सिर्फ स्क्रीन पे? व्हाट्सएप या टेलीग्राम इन्वेस्टमेंट ग्रुप्स में फेक प्रॉफिट्स और स्मॉल रिवॉर्ड से ट्रस्ट बनाया जाता है, फिर इन्वेस्टमेंट बढ़ता जाता है। इसलिए
5: हमेशा पूछो WHY वाई कहता है कैप्टन वाई ऑफ SBI,
4: आपका साइबर रक्षक।
6: हेलो
7: राजेश जी, मैं पुलिस थाने से बोल रहा हूँ।
6: फिर से
7: आप डिजिटल अरेस्ट में हो, दूसरे कमरे में जाइए अकेले। आपके पार्सल में ड्रग्स मिले हैं, लंबे जाएंगे।
8: 10 लाख दीजिए, बच जाएंगे।
6: सर इतने कहाँ से?
8: एक लिंक भेजा है, अभी प्रोसेसिंग के लिए
7: 2 लाख भेजिए, बाकी बाद में।
9: क्या हुआ अबू?
6: बेटा ये कह रहे हैं कि मेरे पार्सल में से ड्रग्स मिले हैं।
7: अरे
6: काट दिया।
9: कोई डर खौफ ना करें अबू, डिजिटल अरेस्ट जैसा कुछ नहीं होता है, ये सब फ्रॉड है।
6: फ्रॉड?
9: पुलिस, बैंक, RBI वगैरह के नाम से आने वाले साइबर मुजरिमों के फोन या वीडियो कॉल से होशियार रहें। उन्हें कोई पैसे ना भेजें, बल्कि फौरन पुलिस में शिकायत करें। अगर समझदारी नहीं दिखाएंगे
6: तो पैसे गवाओगे,
10: RBI कहता है।
11: जानकार बनिए, सतर्क रहिए।
12: السلام علیکم آکاشوانی کرگل کنا یم فیسپا پروگرام چکرے نا سید کاظم حسینی یان تانا کتک چنیوت نیجو نا سلام پو فرد مچن سوشک یلے پروگرام ین کنی اچن مو کا کا فونن یان تان وزین تان اچس آکاشوانی کرگل سٹوری کا فرامچک سکیم نا پروگرام لسکورلا یان تان سوپا ہاگو ریکلپ چپی فرلکس بات دیرین یان لگینا فیسپا پروگرام چکرے یان تانا کتک چنیوت اردیاما بے تیرین سیدی پروگرام پو یان تی فلا فن کچن پروگرام چک چو کسانی پروگرام یین کھنی اچھا نمو کا کا فونون یین تا مجنو تنگ آتی حکومتیس نگا تا نگا یین آتی شربنا چون کن لا کھونگی لکشی سن سکیت چک پیمینگ نا یین کھونگی لکشی سن لا یارگیس کھومی مینگ نا لیگی نا فرالوکشی مامیگ بین یو تنگ دنانی چوکس لا دیرین سی دی پروگرامی گوزوک پی کا نگاس LGU وا انٹرنشپ پروگرامی سکور لا سپراری دی جوک نا آکاشوانی کرگیلی سٹوڈیو آنگا چسکیت جس کھونسیوت فیروز احمد ایگزیکیٹیو انجینئر الیکٹرک پروجیکٹ ڈویژن چھنگتس فیروز احمد صاحب کنا انتا سپا پی ایم سوریا مفت بجلی یوجنا اسکول لا اسپراری گنگ فرچوگت کسنی ین کھنون دینگ سی دی پروگرام کو زوک پی کا ناس LG یووا انٹرنشپ پروگرام 2026 اسکول لا انتا سپا اسپراری فرچوگت نگاتا LG ناتی حکومت چھکس نا ناتی فروباز بیس کن یا ناتی شربنا جون کنی لکشس پو بڑائی بے مینگ نا یا کھونگا روکس بے مینگ نا فرمچک فرلکسن بے نوتنگ دینان چھکس لا ناتی ہندوستانی حکومت ناتی لداخی LG چھکس نا ناتا نا دی چھکس پروگرام چک بینگ مسونگا گاوینو ناتی LG سائے بیس ناتی شربنا جون کن گاون ناتا نا

0: زیر این یارگون این نام خوریت یا ترسیت سنتیت یا غرخمویت آل اینجا ریڈیو کرگل اشتانه ینتان نانیم بویت
1: میڈیم ایو دون ایف ایم چنلی کا دیو آکاشوانی کرگلین وقت پدر خبر ان تو سن سکستا آکاشوانی سرینگر نوردی خبر نتب سرا ریدی پت ریلی لینت دانچی پاسد
2: अपने परिवार को दीजिए सुरक्षित जीवन रूरल पोस्ट लाइफ इंश्योरेंस आरपीएलआई की लाइफ इंश्योरेंस पॉलिसीज के साथ अपने नजदीकी डाकघर से आज ही संपर्क करें या इंडिया पोस्ट डॉट जीओवी डॉट इन पर लॉग ऑन करें।

0: میډیم یو دون اف ام چنل کې څنګه چې ساکا شوانی کارګیل ناظرین چې وخت په درې سنه تو څو درګونه په څون سو کسته پروګرام مین تیس نن مزد می پیل پروګرام چې تن کن پین مین محمد حسن عسکری
1: کم سود پر لون چاہیے وہ بھی ایپ سے واہ
2: فسا अनजान ऐप से बचें।
3: आरबीआई कहता है
2: जानकार बनिए सतर्क रहिए।
3: दस लाख की लॉटरी मेरे लिए वाओ
2: फसी फर्जी ऑफर से